Thank you.

0: शासियों के मध्य मानवीय सदस्य अनुदान का संकलित जनता का विशेष पूर्ण सदन में प्रवेश करने संसद को आरम्भ करने र सरकारको जवाबदेहीताको विषय बन्नेछ। जनताबाट संसदसम्म समस्या र संसदबाट सरकारसम्म समाधानको मार्ग पुगेर जनताका आवाजको समाधान हुनु नै प्रतिनिधिमूलक लोकतन्त्रको शक्ति हो भन्ने महसुस गरेको छु।
1: सभाको कार्यालयले संसदका आगामी बैठकको रूपमा निर्धारणको काम नीति प्रदान गर्ने बताउनु भयो। सरकारद्वारा आर्थिक वर्षलाई

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशै भरि प्रसारण भइरहेको साझा खबरमा गैर सरकारी निकाय संघको समन्वयमा स्थानीय तहमा शिक्षा र स्वास्थ्यमा सुधार
1: क्षेत्रमा
0: बाँका किसान छोरा

रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नसुधार उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र नागरिक स्वास्थ्यको सुधार गर्न पाइन्दा किसानले जैविक मल र विषादीको

उत्पादन

0: परमेश्वरम का शांत नगर गांव पालिका तथा महिला सामुदायिक सेवा केन्द्र को सहकारी में पुगिरहेको छ। शांत नगर गांव पालिका का अध्यक्ष प्रमोद बस्नेत किसानको आय आर्जन बढाउने माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको मिश्रण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
1: अर्ग्यानिक खेती गरेर नागरिकहरूलाई स्वस्थ बनाउने र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेको

Thank you.

relationship.

Thank you.

Thank you.

Gracias.

Thank you.

Hakkı yetişimleri bir gün

I don't know.
Akkor lehet, hogy az

Thank you.

Thank you.

Gracias.

I'm

Yeah.

Thank you.

Thank you.

Gracias.

नमस्कार बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा उत्पादित नेपाली भाषाको हाम्रो

0: मानव शरीरको सबैभन्दा ठूलो सुरक्षात्मक ग्रन्थ छालामा छालामादेखि हुने समस्या सामान्य ठानेर उपचारमा ढिलाइ गर्ने प्रवृत्तिका कारण पछिल्लो समय छाला रोगका बिरामीहरू परिरहेका छन्। यिनै समस्याको समन्वय पहिचान र उपचारका लागि स्वास्थ्य कार्यालय प्रणालीले विभिन्न स्थानीय तहमा निशुल्क छाला रोग शिविर सञ्चालन गरेको छ। यसै विषयमा महकुमा चौधरीको रिपोर्ट।
1: पाँचपुरा नगरपालिका वडा नम्बर चारको आधारभूत स्वास्थ्य केन्द्र पक्षकारमा त्यो दिन पहिला छाला रोगको निशुल्क शिविर सञ्चालन भएको छ, जसमा आर्थिक अभावका कारण उपचार गराउन नसकेका धेरै बिरामीले निशुल्क शिविरबाट विशेषज्ञ सेवा पाएका छन्।

0: सम्पर्क
1: नम्बर

Thank you.

目的是

Thank you.

I'm not going to be able to do that.

I'm going to go to the hospital.

Thank you.

0: जोखिम छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल फुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो कुबाला एफएमद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो स्टेशन द्वारा संगीत मजारी संदेश
1: रेडियो 107 होता है।

Thank you.

Thank you.

Thank you.

0: उनीहरू खाइहाल्छ कि बर्खाको बेला छ अँध्यारोको हिसाब सर्पले टोक्न सक्छ उज्यालो पालेर जुत्ता अझ घर पुर्खा लगाएर हिँड्नुपर्ने सर्पले सर्पले टोकिहाल्छ नि
1: है भन्नु सम्झे सर्पको टुकाइबाट बस्न त खेत बारीको झाडीभन्दालाई गौमुख लगाउने सुत्तो अति होइन झुलाएर मात्रै सुत्ने पानी बसाएको चल्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टुकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दबाई झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो
1: होइन मिसलेमा घर वरिपरि धुलोहरू फुट्ने र काँचो लैया नदिनाहरूमा बिस्तारो सर्प हुन सक्ने भएकोले जनताले पनि भन्नुभएको थियो
0: सतर्कता
2: अपनाउँदै गरौँ।

50 ग्राम प्रति हेक्टर हाम्रो 10

Thank you.

Thank you.

0: puppies.
1: रेडियो गोर्खा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यले वर्गीय

0: अठारह अनि बाह्र सत्रमा सुरु गरौ छ महिनासम्म आमाको दुधमा चाहिँ खाउ स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गराउ स्वास्थ्य बचाउ
1: रेडियो प्रभावले सहकारीमा स्वास्थ्य कार्यक्रम माध्यमद्वारा समाजिक

Thank you.

स्वागतताम अनि प्रिन्द चौधरी आज बर्थडेको अवसरमा पानी पत्रिरहँदा कसैको पत्रिरहँदा प्रत्येकको कुष्ठामा थिए अरू ठाउँहरू पानी पत्रिरहँदा बर्थडे पानी पर्ने सम्भावना रहँदा आरक्षको कारण जिल्ला समिति प्रत्यक्षको तराई करिब दुई ठाउँमा कडा पानी परिसकन प्रधानमन्त्रीमा क्षेत्रमा पानी जम्मा तथा पानी दहना जोखिम भइसकेमा बसोबास गर्ने नागरिक रूपमा विशेष सावधानी भएर अधिकारीमा यात्रा पानी जम्मा ठाउँ पोखरी वा नहर नगर ठाउँ निकेर जसमा खुला ठाउँमा निकै छ आर्थिक समयमा यात्रा निकाल्न मौसम र सडक अवस्थामा

지

আক্রমণ করে চৌত্রিশ ঘটনা ঘটনা এই ঘটনা বিশেষ প্রাথমিক হয়েছে।

Keep on coming.

बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोक्नुपर्छ।

0: सम्बन्धलाई मैले सम्झेँ स्वास्थ्य कर्मचारीबाट मतलब खेत बारी र झाडी बेला घाम कम पूर्ण गर्ने सुत्नु अघि होइन जुन आज मात्रै सुत्ने बारी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको सफाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस कराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
0: भन्नुभयो नि। यसले त घर वरिपरि धुलोहरू कुर्ने र चाल तपाईँ या नदी जानामा विषालु सर्प हुन सक्ने भए पनि नजाने पनि भन्नुभएको थियो।
1: हो साधारण रकमका सर्पको टोकाइबाट बस्न सकिन्छ नराम्रो नापरवाहीले ज्यान जान सक्छ।
2: सम्पर्क
1: समस्या

पाठ खेतीको पाठहरू 5,000 से 25,000 सङ्ख्या वितरण गरिएका छ। 83,484 आइसेका विपत्को जोखिमहरू मन्त्रालयको पूर्व तयारीको लागि दिएको रूपमा के छ। वास्तविक नगरपालिकामा अहिले विपद व्यवस्थापन

Saya tidak bisa masuk. Ini semangat yang berlaku.

7.7% हाम्रो आंशिक जानकारी हो।

प्रतिशत अनुदानमा पालिका क्षेत्र 263 जना किसानहरूका कृषिगत आकर्षक पालनमा प्रयोग गरिएको यन्त्र तथा उपकरण वितरण गरेको गाउँपालिकाका कृषि विकास शाखा सञ्चालन व्यक्तिगत कार्यक्रम अनुदानद्वारा 363 किसानहरूको आवेदन र कृषि विकास शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव जानकारीबाट समितिका सीमित बजेटका कारण सबैजना अनुसन्धानी सेक्टरबाट 263 जना लाभकारी किसानहरूका केवल अनुदान र सामग्री वितरण कैदा कृषि विकास शाखा प्रमुख श्रीवास्तव जनेबाट उहाँका अनुसार यी वर्ष अनुदान कार्यक्रम मध्ये छुट र किसानहरूका ऐन आर्थिक वर्षमा प्राथमिकताका आधारमा समेतमा जोडिएका गाउँपालिकाका कृषि उत्पादन वृद्धि श्रम सहजता आधुनिक कृषि प्रविधि मसले जोड्न उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। नागेमा वितरण कार्यक्रममा पर्यटन गाउँपालिका सदस्य हिमालय त्रिपाठी उपाध्यक्ष रश्मी अधिकारी उपाध्यक्ष हो किसान गणका सहभागिता रहेछ। महिलामा कटान पर्वत प्रहरिया 10 का 5 गाउँ सङ्कटमा 7 वर्षमा 40 विकास ठ्याक खेती जमिन लगे पुगेर बबरी लट्यामा अहिले पानी घटनासँग पर्वत कटानका कारण बुलिया नगरपालिका 10 का रत्नपुर सदरपुर रङ्गीपुर नयाँ पूर्व मसिटिया तल उच्च जोखिममा पर्दा नेपाल भारत 10 का क्षेत्र लगभग भारतका अवरोध गर्नका कारण तटबन्ध निर्माण गतिलक ठाउँमा अध्यधार परिवर्तन कर्ती कटान तीव्र बनाइरह स्थानीय बन्दगाहीमा रत्नपुरका किसान दीपक चौधरी कटान स्थानीय तटबन्ध निर्माण निकालदुकान र ठ्या क्षतिका जोखिममा पर्न चेतावनीतिरबाट पहिलो वर्ष साउने गते शाब्दिक पोखरी भाँडा होला हिँड्दै व्यवस्थापन कार्य बदलपुरा स्थानान्तरण हुनुपर्छ। तटबन्ध निर्माणको काम प्रभावित हुन किसानहरूको गुनासोका हाल क्षेत्रमा काम सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना सामूहिक कर्मालिवर्तीय व्यवस्थापन आयोजना ताजापुर हेल्पलाइनमा आयोजना प्रमुख सुधीर मुक्ता कटानबारे औपचारिक जानकारी दिएर स्थापत्य क्षेत्रमा आवश्यक रोकथामका उपाय अप्नाइन पर्नेबाट

0: जवाब दिएका जिम्मेवारी निर्वाहक तथा प्राविधिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गर्दै रह आयोग सम्पत्ति विवरण बुझेन
1: सम्बन्धी सबको

0: खत हुई संतुलित खाना खाई व्यायाम शब्द करी धूमपान बिना मुझे दूर रही तर अनियंत्रण करी आज दीर्घकालिक जीवन रचा मुसलमान रोग से बाकी स्वस्थ जीवन अपनाई रेडियो पूर्वाचल को सहकारी स्वास्थ्य कार्य प्रद्यासी जनिक मोदारी सर्विस
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मोटो रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 कामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मोटो स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
1: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: रेडियो प्रभाव एफएम द्वारा सन्देश।

있는 거예요. 그럼 대학교를 통해서 바로 수사 수사 일이 끝나는 거예요.

0: सबैजना आइसक्नु भयो आफ्नो लाइफस्टाइलको सफर सुरु गर्नु त आज हामी पहिलो जानुपर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस् बिरामी सुक्खा जमिनमा पानी रसाउने जमिनको फुल्ने धान काट्ने वा कहिले काटेको छ भने धान फलाकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: पहिलोका पनि लक्षण हुन्छ।

0: परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका तोकहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
1: पहिलो जाने संकेत थाहा पाएर के भन्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भए कहाँ हुन्छ? पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै ल्याइहाल्नु मिलेन।
0: यस्तो गल्तीले झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने कुहिरोका कारण सात समय जान सक्छ।
1: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँच्नु प्रथम, ज्यान नभए के हुन्?
2: एफएम द्वारा सन्देश।

কাছে অনেকভাবে সুযোগ আর নাম ফেরা করি সাক্ষী সুযোগ করে আমার

छैन असल पुर्याउनु सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्ष मानिरहे गरौँ। तनावले खुल्ला कुरा गरौँ। समाधान यहाँको कुरा छ होइन लागू

I'm going to go to the next one.

सम्पर्क नम्बर 084-00192 ओ 084-00210 आस्करी भर दिया संसदीय मंत्री रेखा 14 रुपए।

0: सरकारी गरी समाचार अनुसार अगाडि बढेको छ भनिन्छ।
1: युक्रेनका रक्षा मन्त्री अर्थमन प्रस्तावका विरुद्ध देशभर प्रदर्शन, विश्वकप फुटबलको उपाधिका लागि सर्वाधिक विजेता अर्जेन्टिनाले स्पेन।

क्षेत्रमा 21 मिलिमिटर पानी परेको छ भने त्यसपछि धेरै पानी बागमती प्रदेश परेको छ। आज राति त्यसमा 7 रुपैयाँ प्राप्त गर्नेछ। त्यसका हिमाली भूप्रदेशको स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूप्रदेशकै स्थानमा मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागमा साथै खाने प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम

0: सुन्दरीकरण परिवार जोड़ दिनुभयो। आउँद सालभित्र मुजुरा श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनुभयो।
1: हामीले चाहिँ यदि ट्रेनिङ दियो भने त्यसमा चाहिँ हामीले पर्छ त्यसको ग्यारेन्टी वार्ड लिएर चाहिँ हामीले ट्रेनिङ सञ्चालन गर्छौँ। र साउन्डमा चाहिँ हामीले कार्यविधि चाहिँ सबैजना इम्प्लोइड इम्प्लोइज

योजना गरेको थियो। अब खेल खबर विश्वकप फुटबल उपाधिका लागि सर्वाधिक विजेता अर्जेन्टिनामा सेन्सनको प्रतिस्पर्धा हुने भएको छ। दुवै टोली सुरुदेखि विश्वकपको उपाधिका बाध्यता मानिन्छ। यी दुई टोलीले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाले अन्तिम खेलमा उत्कृष्ट पुनरागमन गर्दै इङ्ल्यान्डलाई

Sérián kosztára az elkavarszó dolgokat.

বাড়িতে জমা দেওয়া অস্ত্রকাররা

Szombat szinkra, és a

0: सरकारको मेला छ, अगाडि भेट्दा अर्को यो टोक्न सक्छ, उज्यालो बाँधेर जुत्ता अझ भोलि कुखुरो गएर हिँड्नुपर्ने, सर्प त सर्पले टोकिहाल्छ नि
1: है। मैले सम्झे सर्पको टुक्राइबाट पस्न त खेतबारीको धारी भनेर कम्पुट लगाउने सुत्नु अघि बस्छन् सुधारेर गर्ने सुत्ने धारी फसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टुक्राइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस कराल र दाउरा खिच्न जाँदा सबै धुने भनेर मिसले भन्नु भएन
1: भन्नुभयो नि। मिसले त घर वरिपरि गुरुहरू घुर्ने र चाडपर्वमा यहाँ नदी जाँदा विषालु सर्प हुन सक्ने भएकोले मजाले पनि भन्नुभएको थियो।
2: समस्या
0: सर खरा नाम

ਜਾਣਕਾਰੀ ਦੇਣ।

0: सक्नुभयो आजको वाइसको छलफल सुरु गराउनु त आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस् जमिनमा पानी नसुनि जमिन भुक्तो फुल्ने धागा फाट्ने वा कहिले फाटेको छ भने धागा फराकिलो हुने र जमिन घाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो युद्धको लिला सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने

Yeah.